0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो धुरबारा 103.8 मेगाहर्ज। बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नर्कै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
7: साइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त,
7: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छे, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एक लिटरमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
11: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
12: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526663।
14: मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरिने के हो भन्या अपक्कै
15: यी यो हो बोनस चाउचाउ

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराहे 103.8।

0: 103.8 अंतर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: ढोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्सन अफसेट प्रेस जुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। पालिका चुनावमा प्रतिस्पर्धाका लागि लिडरशीप अनिवार्य हुने कांग्रेस सभापति थापाको भनाई, विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग। बजेटको उच्च प्राथमिकतामा सुरुङ मार्ग, एमाले संगठन विभागको राष्ट्रिय कार्यशाला तय। भारतको कुशीनगरबाट 453 जना नेपालीलाई उद्धार, बसको ठक्करबाट बाटो काटिरहेका वृद्धको मृत्यु। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो र डीएलएसमा नेपाल ए टोली केरला क्रिकेट एसोसिएशनसँग पराजित। अब पूरा समाचार सुन्नुहोस्। नेपाली कांग्रेसले सभापति गगन थापाले आउँदो पालिका चुनावमा पार्टीबाट उम्मेद्वार हुन लिडरशीप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नु अनिवार्य हुने बताउनु भएको छ। नेपाल उद्धार संघका प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सभापति थापाले लिडरशीप एकाडेमीको कोर्स पूरा नगरेका नेताहरूलाई उम्मेद्वार नबनाइने बताउनु भएको छ। उहाँका अनुसार लिडरशीप एकाडेमी भनेको नेतृत्वको छुट्टै युनिट

मिठो जसमा केही दिनमा खुला हावान हुनेछ। 753 वटा पालिकाको अध्यक्ष वा मेयरको पदमा प्रतिस्पर्धा गर्न अनिवार्य रूपमा लिडरशिप एकाडेमीमा भर्ना भएर कोर्स पूरा गर्नुपर्ने उहाँको भनाइ छ। नयाँ उम्मेद्वार वा दोहोरिन चाहने सबैका लागि कोर्स आवश्यक रहेको उहाँले बताउनु भएको छ। यसपटक 753 पालिका मध्ये कम्तीमा पनि 100 पालिकामा मेयर वा अध्यक्ष महिला उम्मेद्वार बनाउने पार्टीको तयारी रहेको भन्दै सभापति थापाले कोर्स पूरा गर्न महिलाहरूलाई आग्रह गर्नुभएको हो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% का दरले मूल्य अभिवृद्धि कर भ्याट लगाउने निर्णय गरेपछि पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले असन्तुष्टि जनाउनु भएको छ। शुक्रबार अर्थमन्त्री डाक्टर छोरिङ बाग्लेले बजेट मार्फत ल्याएको व्यवस्थाप्रति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो। पूर्व ऊर्जा मन्त्री घिसिङले सरकारको यो कदम आम उपभोक्ताको हित विपरीत हुनुका साथै ऊर्जा रूपान्तरणको लक्ष्य र स्वदेशको उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान विपरीत रहेको टिप्पणी गर्नुभएको हो। नेपालमा विद्युतको पहुँच विस्तार भएसँगै घरयासी प्रयोजनमा यसको प्रयोग बढ़दै गएको अवस्थामा खाना पकाउने पानी तताउने तथा अन्य घरेलु काममा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको उहाँको आरोप छ। मासिक 50 युनिट भन्दा बढ़ी खपत गर्ने अधिकांश ग्राहक सामान्य घरयासी उपभोक्ता भएको उल्लेख गर्दै घिसिङले सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा अझ महँगो बनाउने चिन्ता व्यक्त गर्नुभएको छ। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ। एमालेका केन्द्रीय कार्यालय च्यासलमा पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय संगठन विभागको हिजोको बैठकले तय गरेको एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभएको हो। सचिव ढकालका अनुसार एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यमबाट रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने उद्देश्य सहित कार्यशैली आयोजना गर्न लागि उहाँले बताउनु भएको छ। मुलुकभित्र दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भए संचालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। सो सुरुङ मार्ग संचालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि संचालनमा ल्याउने तयारी गरिएको हो। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रम जारी रहेको छ। सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक बजेटको सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ। आगामी वर्षको बजेटमा सरकारले टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको हो। सो सुरुङ मार्गको चिनिया पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ। कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी, थानकोट चितलाङ, माजिमचार शक्तिखोर र सिसापानी बरवै सुरुङ मार्ग निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख रहेको छ। नागढुङ्गा नौबिसे सिस्ने खोला सुरुङ मार्गको कुल लम्बाई 2688 मिटर रहेको छ। सो सुरुङ मार्ग साउनबाट सञ्चालनमा ल्याउने तयारी रहेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गको लेन डाँडा देद्रे महादेव चारमा पनि 3 सुरुङ मार्ग निर्माणको क्रममा नै रहेको छ। प्रहरीले भारतको उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट 453 नेपालीको उद्धार गरेर रूपन्देही ल्याएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गए राति कुशीनगर पुगेर 453 नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक

0: विजनक बहादुर शाहीले जानकारी दिनुभएको छ। आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्याएर राखिएको जानकारी पाए पश्चात भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभएको हो। आठवटा बसमा राखेर उनीहरूलाई बिहान बेलिया नाका हुँदै रूपन्देही ल्याइएको थियो। अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको छ। उद्धार गरिएका मध्ये आधा महिलाहरू छन्। एक गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो। ती गिरोहको पहिचान नभएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष सकिन डेढ़ महीना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ। गण्डकी सरकारले अहिलेसम्म 10 अर्ब 58 करोड़ खर्च गरेको छ। यो चालू आर्थिक वर्षको कुल बजेट 31 अर्ब 97 करोड़ 9 लाख 19,333.09% हो। अघिल्लो वर्ष यही अवधिमा गण्डकी सरकारले 40.83% खर्च गरेको थियो। यस वर्ष अघिल्लो वर्षको तुलनामा बजेट खर्च 7% भन्दा बढ़ीले घटेको छ। यो अवधिमा चालू आर्थिक वर्षको बजेट 12 अर्ब 65 करोड़ मध्ये 4 अर्ब 83 करोड़ खर्च भएको हो, जुन 38.33% हो। सरकारको पूँजीगत खर्च लागू भन्दा चालू भन्दा अझ कम देखिएको छ। यो वर्ष पूँजीगत तर्फ 19.10 करोड़ 85 लाख विनियोजन भएकोमा अहिलेसम्म 5 अर्ब 74 करोड़ मात्र खर्च भएको छ, जुन 30% मात्र हो। नौ मन्त्रालय रहेको गण्डकीमा सबैभन्दा कम खर्च गर्नेमा उद्योग तथा पर्यटन मन्त्रालय र सबैभन्दा बढ़ी खर्च गर्नेमा वन तथा वातावरण मन्त्रालय रहेका छन्। उद्योग तथा पर्यटन मन्त्रालय 15.24% बजेट मात्र खर्च गरेको छ। सो मन्त्रालयका लागि 85.15 लाख 93,000 बजेट रहेकोमा अहिलेसम्म 12.57 करोड़ मात्र खर्च भएको छ। सबैभन्दा बढ़ी खर्च गर्ने मन्त्रालय वन तथा वातावरणको खर्च प्रतिशत 44.3 रहेको छ। यो मन्त्रालयमा चालू आर्थिक वर्ष 1 अर्ब 68 करोड़ 66 लाख बजेट रहेकोमा 57.35 करोड़ खर्च भएको देखिएको छ। अर्थमन्त्री डाक्टर छोरिङ बाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा तनहुँ जिल्लासँग सम्बन्धित सड़क ऊर्जा तथा धार्मिक पर्यटनका महत्वपूर्ण कार्यक्रम समेटिएका छन्। बजेट वक्तव्य अनुसार आगामी आर्थिक वर्षमा पृथ्वी राजमार्ग अन्तर्गत आबुखेरी दमौली पोखरा खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसै गरी त्रिवेणी धामबाट देवघाट धाम हुँदै रूरू क्षेत्र कागबेनी मुक्तिनाथ र दामोदर कुण्डसम्म जोड्ने शालिग्राम पथ विकास कार्यक्रमलाई निरन्तर दिने भएको छ। ऊर्जा क्षेत्रतर्फ राष्ट्रिय गौरवको तनहु हाइड्रो पावर लिमिटेडको निर्माण कार्यलाई तीव्र दिने तथा 400 केभी क्षमताको नयाँ खिम्ती 12 बिसे काठमाडौँ हेटौडा रातमाटे न्यू दमौली न्यू बुटवल प्रसारण लाइन आयोजनाको निर्माणलाई अगाडि बढ़ाइने बजेटमा उल्लेख गरिएको छ। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको तनहु शाखा सभापतिमा कांग्रेस नेता सन्तोष घिमिरे चयन हुनुभएको छ। दुलेगौड़ामा हिजो शनिबार सम्पन्न भेला मार्फत घिमिरेको अध्यक्षतामा 15 सदस्यीय समिति चयन भएको हो। केन्द्रको उपसमितिमा बालकुमारी रेग्मी, सचिवमा हरिराज अधिकारी, कोषाध्यक्षमा निरू बस्नेत र उपसचिवमा दामोदर रेग्मी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा भक्त बहादुर श्रेष्ठ, विजय राज पौडेल, माधव गिरी, मोती सरा, विक संजीव श्रेष्ठ, संजीत कुमार पटेनी, विष्णु प्रसाद गौतम, सुमन राज अधिकारी, चन्द्रकान्त पौडेल र दीपक भण्डारी रहनु भएको छ। केन्द्रको विधानमा 7 खुला र 8 आरक्षण अपाङ्गता व्यवस्थालाई मनोनयन गर्न सकिने व्यवस्था अनुसार घिमिरेको सभापतित्वमा समिति गठन भएको निर्वाचन संयोजक हुत्तमणि अधिकारीले जानकारी दिनुभएको छ। तनहुमा बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको 1P927 नम्बरको बसले पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दी गाउँपालिका एक गुनादीमा बाटो काट्दै गरेका वृद्धलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। दुर्घटना घाइते भएका सो स्थानका 78 वर्षीय समर बहादुर राणा भाटलाई उपचारका लागि प्रादेशिक अस्पताल दमौनी पुर्याइएको भए तापनि चिकित्सकले मृत घोषणा गरेको तनहु प्रहरीले जानकारी दिएको छ। हिजो शनिबार दिउँसो 2 बजे भएको दुर्घटनामा संलग्न चालक र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले बताउनु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा एक ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बाल बालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्केका अफगान परिवारहरू चढेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफसीले जनाएको छ। लगवान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मालिक निजायका अनुसार 10 जना बालबालिका 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा निर्णय लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चयुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन्। यसअघि अफगानिस्तानमा अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 गाड़ी ठोक्किँदा 19 बालबालिका सहित 78 जनाको ज्यान गएको थियो। अन्तिम खेल समाचार। अल इण्डिया गोल्ड कप क्रिकेटमा नेपाली टोली आफ्नो पहिलो खेलमा केरला क्रिकेट एसोसिएशनको टोलीसँग पराजित भएको छ। हिजो भएको खेलमा केरलासँग नेपाली टोली डकवर्थ लुइस डीएलएसका आधारमा 15 रनले पराजित भएको हो। केरलाले दिएको 332 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर 3 बलमा 3 विकेट गुमाएर 134 रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। निरन्तर पानी परेपछि डीएलएसका आधारमा नेपालले पराजित भएको हो। नेपालीका लागि देवखनाले 57 र अर्जुन कुमारले 50 रन बनाउनु भएको हो। कप्तान अनिल शाहले 19 रनमा अविजित रहनु भएको थियो। त्यसपछि भारतको देहरादूनमा ब्याटिङ गरेको केरलाले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 331 रन बनाएको हो। केरलाका लागि हम इमरानले 122 रनको शतकीय पारी खेल्नु भएको थियो। नेपालका लागि आकाश चन्दले 3 र विपिन खत्रीले 2 विकेट लिनु भएको हो। 16 टोली सहभागी गोल्ड कपमा नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा केरला गोवा तथा भोपालको टोली रहेको छ। अब नेपालको आफ्नो दोस्रो खेलमा आज गोवा क्रिकेट एसोसिएशनको टोलीसँग खेल्नेछ। यी खबरहरूसँगै हामी ठोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। पालिका चुनावमा प्रतिस्पर्धाका लागि लिडरशिप अनिवार्य हुने कांग्रेस थापा सभापतिको भनाई। विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति। तत्काल फिर्ता लिन माग। बजेटको उच्च प्राथमिकतामा चुरूङ मार्ग। एमाले संगठन विभागको राष्ट्रिय कार्यशाला तय। भारतको कुशीनगरबाट 453 जना नेपालीको उद्धार। बसको ठक्करबाट बाटो काटिरहेका एक वृद्धको हिजो तनहुमा मृत्यु। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो। र डीएलएसमा नेपाली टोली केरला क्रिकेट एसोसिएशनसँग पराजित। हवस् दैनिक खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
8: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: सीटीई भीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
3: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित। प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
3: सिट सीमित छ। यही जेठ 13 गतेसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू:
3: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
4: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
3: समेना गृह र छात्रावासको व्यवस्था,
4: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
3: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
4: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्लागन्धकी 4, धुलेगौडा तनहु।
3: फोन 065-414-056, मोबाइल 98-660-80-615, 98-459-15-598, 98-560-44-344 र 98-413-61-788।
10: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
11: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98-510-88-461 र सिजन गुरुङ 97-045-40-900।
12: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी